0: आएगी ये रात करीब आ जाओ। इस कदर हमसे झिझकने की जरूरत क्या है, इस कदर हमसे झिझकने की जरूरत क्या है, जिंदगी भर का है अब साथ करीब आ जाओ, जिंदगी भर का है अब साथ करीब आ जाओ। हाँ याद रह जाएगी ये रात करीब आ जाओ, दूर रह कर न करो बात करीब आ जाओ।
1: क्या कहने, वाह
0: शुक्रिया सर,
1: ब्यूटीफुल। जितनी भी मैं आपकी तारीफ करूं मेरे भाई, कितना खूबसूरत गीत आपने,
0: वाह
1: ब्यूटीफुल ब्यूटीफुल ब्यूटीफुल, बहुत बहुत शुक्रिया। और हमारी तरफ से ये आपके लिए सर,
0: बड़ी मेहरबानी, थैंक यू।
1: अपना ख्याल रखिए और दुआ में याद रखें, बहुत बहुत शुक्रिया आप साहब का भी, थैंक यू वेरी मच। ये थे हमारे मोहम्मद रफी साहब, और कमाल करते हैं और कमाल किया इन्होंने, और दिल गार्डन गार्डन दिल बाग बाग हो गया, बहुत बहुत शुक्रिया। और यहाँ पे हमने छोटी सी ब्रेक करेंगे, ब्रेक के फौरन बाद हमारा साथ देने, बहुत बहुत शुक्रिया इन सब का भी। कीप इट लॉक्ड विद सनराइज रेडियो।
2: बहन तुमने शादी पर दुल्हन का जेवर देखा था? इतने प्यारे डिजाइन तो मैंने कहीं नहीं देखे, पता नहीं कहाँ से बनवाया होगा, इतना खूबसूरत सेट और चूड़ियाँ।
3: मैं जानती हूँ, उन्होंने सारा जेवर सोफिया बहन की सोफी ज्वेलर्स से बनवाया है। शादी में हर कोई जेवर की तारीफ कर रहा था।
2: सोफी ज्वेलर्स वो कहाँ है?
3: सोफी ज्वेलर्स 1192121 ओक लेन ब्रैडफोर्ड 9, टेलीफोन 01274056014। सोफी ज्वेलर्स।
4: फ्री कोर्सेज एट शिपली कॉलेज, free teaching assistant courses, free health and social care courses, free child care courses, free business and digital skills courses. Want a good job? Want to earn more money? Want to make your family proud? You can learn for free at Shipley College, subject to eligibility. No qualifications. Didn't go to school in the UK? Go to the Shipley College website.
5: The greatest station, radio station in the world.
1: राइट, वेलकम बैक लिसनर। और यहाँ पे हमारा साथ हैं दोबारा, उन्होंने फोन किया, हमारे मोहतरम हैं और गुरु जी आ गए वापस। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू।
6: वालेकुम सलाम भाईजान, कैसे हैं?
1: अल्हम्दुलिल्लाह मैं ठीक ठाक, फर्स्ट टाइम। आप जब गाना गुनगुनाया आपने, बड़ा ही कमाल का गीत था, बड़ा ही खूबसूरत है, मेरा फेवरेट गीत था वो, क्या कहने।
6: अच्छा वेरी गुड। अच्छा तो ये रफी साहब जो आया था ना,
1: जी जी,
6: उसने गाना जो गाया भाभी जान के लिए,
1: जी
6: मुगाम्बो, बहुत खुश।
1: हाय हाय हाय, क्या कहने क्या कहने, अच्छा लगा कि आप दोबारा आए, उनकी आपने तारीफ की है, बहुत अच्छा लगा, ये खूबसूरती होगी आपकी। जी
7: भैया, मोहम्मद रफी भैया को मेरी तरफ से
1: बहुत खूबसूरत, बहुत बहुत शुक्रिया, थैंक यू वेरी मच। अच्छा लगा,
7: गाना गाता है ना जब भी,
1: जी
7: तो दर्द भरा गाना नहीं, वो ऐसा ही आवाज है।
1: हाय हाय हाय, क्या कहने क्या कहने, बहुत अच्छा लगा,
7: इतना वॉइस ऐसा निकलता है जब भी ने,
1: जी
7: मोहम्मद रफी जब भी पूरा
1: क्या कहने, बहुत अच्छा लगा कि आप आए और आपने तारीफ की है, और ये सुन के मुझे बहुत अच्छा लगा और मेरा काम हो गया। बहुत बहुत शुक्रिया कि आपने मोहम्मद रफी साहब की तारीफ की है, बहुत बहुत शुक्रिया। जी वो सुन रहे, बहुत बहुत शुक्रिया आपका, थैंक यू वेरी मच फॉर टेकिंग द वैल्युएबल टाइम अगेन, बहुत बहुत शुक्रिया आपका, थैंक यू वेरी मच। अपना ख्याल रखें और दुआ में याद रखें, बहुत बहुत शुक्रिया आपका, थैंक यू।
8: आप आए और
1: यहाँ भी हमारा साथ दे रहे हैं हमारे मोहतरम, हमारे भाई, हमारे दोस्त, जिनकी मैं तारीफ करूँ कम है। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू, चौधरी फ़रियाज़ साहब, बिस्मिल्लाह बिस्मिल्लाह, चौधरी साहब,
9: बिस्मिल्लाह,
1: वालेकुम अस्सलाम मोहतरम अदिल अजीज, कैसी तबीयत आपकी?
9: बस
0: شکر الحمدللہ.
1: ہم نے یہاں پہ آپ کے لیے شرنیاں دعواں بکرے سکھے پہ کہہ لے بکرے نیاز دے رہے ہیں تو سونا صحت کہہ لے اور ساری دنیا تو دعا شوا کرنے نے تو اللہ کرم کر سن خالی گلا نہ کرنے سرکار سبوت بھی دسنے
0: بکرے
1: اور نشین جی آپ سن لو اور آپ کا شکریہ ادا کرتا ہوں اور سب سن لو جو بھی کہتے ہیں نا کہ ہم نے ان کے لیے دعائیں کی ہیں ہمارے شعیب بھائی ہیں راجہ شعیب بھائی ہیں تو ان کو بھی میں کہہ رہا ہوں کہ اپنی آئی ڈی جو نکالیں اور بکرے کی آئی ڈی نکالیں ٹھیک ہے کوئی مسئلہ نہیں کالا بکرا ہوا ہے یا کالا بکرے ہیں ٹھیک ہے کوئی مسئلہ نہیں سر سارے بندے دعائیں کیتیاں تو انہیں جی دعائیں کیتی مجھے پتا ہے نا کہ انہیں پچھلے ہفتے تو مس کیا تو سب نے مس کیا میرے بھائی کو اور اچھا لگتا ہے جب آپ آئیں اور ماشاء اللہ اور ہم پریشان ہو جاتے ہیں میرے بھائی کے کہتے ہیں یار کہ اللہ خیری کرے کہ صحت انہیں ٹھیک ہونی چاہیے کوئی پتہ نہیں لگنا پاپے کوئی بندہ کوئی گیا آیا تو سر بند ہے کوئی سمجھ نہیں لگنی کہ کیا کر رہا بندہ کیا حال ہے پچھلے ہفتے پورا اعلان کیا پورے ریڈیو میں اعلان کیا پوری دنیا سنی ہے کیا حال ہے کہ ہم پوچھا پا لیا کہ کدھر گئے سارے چودھری فریاض صاحب جو لسنر سارے آئے انہوں نے پوچھا پا لیا کٹا کھلی جائے تو یہ نہ کرے پلیز تھینک یو کٹے نہ کھولو
0: نہ
1: اتنے رہی ہو پرائیویٹ ہوئی دے اڑے تو کوئی مسئلہ نہیں اج سلیم خان گل بات کر سا تو یہ نہ ہوا کہ پورے دنیا جن تھی نمبر فون کرنے رہے تو پھر مشہوری تو ہو جائے تو پھر اگلا مکی فائن ہو جائے اگلے آخر جی دیکھو تو نمبر پیش کیا تو ہوں دیو نا کیا حال خرچہ دیو کیا حال انہوں نے آخنے کہ تم مشہوری کی چودھری فریاض صاحب نے مشہوری کی ہے تو ہوں تو اس نے جرمانہ دیو تو تمہیں پتا اج کل جرمانہ نہیں کتنے ہونے ہیں ٹھیک پتا ہے نا آج کل تمہیں پتا وہ خالی جن کیا بات ہے جی تم کیا لے کے آئے یہ پہلے دسو مکی
0: جناب پہلے تو سارے سلام دا کرا پر جناب
1: جی
0: اس میں معمول شاعری پیش کرتا
1: جی جی
0: سب تو پہلے تے عتیقہ باجی نے نشین جی نے میرا بہت بہت سلام
1: وعلیکم السلام
0: تے میں جی نے انہوں نے اما جی نے رضا باجی نے جی سلام جی نے
1: جی
0: شاہ پری جی نے زلیخا جی نے سارا جی بابی صاحبہ گجر بھائی فرزانہ جی
1: جی
0: سائمہ جی اور سونیا جی اور بھی جتنے تمام
1: جی
0: صبح کی میرا بہت بہت سلام
1: وعلیکم السلام
0: اور محترم عامر بھائی نے
1: جی
0: اور محبوب اللہ صاحب نے مدثر صاحب نے
1: جی
0: سلیم صاحب نے چودھری مجید سین چکی والے نے
1: جی
0: شکیل صاحب نے ہیرا صاحب نے واجد بھائی نے ایوب چوہان صاحب نے
1: جی
0: جاوید میر بھائی نے اور جلسیوں بھائی نے نوید رانا صاحب نے جناب طارق بٹ صاحب نے چودھری مظفر صاحب نے
1: جی
0: چودھری آصف ریاست صاحب نے اور ڈاکٹر چودھری محمود مبارک صاحب نے چودھری گفتار صاحب نے احمد خان صاحب نے نظیم مقصود صاحب نے
1: جی
0: راجا وکاس صاحب نے راجا ذوالقرن اور چودھری منیر سین میرا پرا
1: جی
0: اور ظفر علی دو صاحب محمود صاحب راجا شعیب صاحب
1: جی
0: اور منیر سین علی شیخ صالح اور بھی جتنے سنگیت پرا دوست
1: جی
0: محمد حنیف آپ عزیز
1: جی
0: اور احمد رحمان بھائی جتنے بھی سارے سنگیت پرا نے سب کی میرا بہت بہت سلام
1: وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ
0: بسم اللہ کرا
1: بسم اللہ
0: جس نے کہ میرے مالکہ میں تکنا جس پاسے
1: سبحان اللہ
0: میرے مالکہ میں تکنا جس پاسے قدرت آیا ہے ہر ہر جائی تیری ہر سے ہر ویلے ہے نگاہ اندر ذرے ذرے دے وچ رسائی تیری
1: ماشاءاللہ
0: مشرق مغرب شمال جنوب توڑی جسے ہر پاسے بادشاہی تیری پاویں لکھدی رے کل مخلوق افسر جاندی صفت نہ مولا مکائی تیری
1: واہ جی واہ
0: بسم اللہ کرنا پھر صفتاں تیریاں مولا مکدیاں نے
1: صفتاں
0: تیریاں مولا مکدیاں نے کردے ذکر جہاں تمام تیرا فرشوں عرش تے عرشوں فرش توڑی بے مثال کمال نظام تیرا
1: واہ جی واہ
0: ہندو مندراں دے وچ پے کرن پوجا مومن مسجد دے وچ پردے کلام تیرا آپو اپنے افسر خیال دے سنگ آپو اپنے افسر خیال دے سنگ ہر کوئی ذکر کرے صبح و شام تیرا
1: واجی بھا کیا کہنے
0: پرویز بھائی
1: جی جی بسم اللہ
0: سنیا تہاڈے شہر سے وفا ملتی ہے
1: ہائے ہائے کیا کہنے
0: سنا تھا تیرے شہر سے وفا ملتی ہے
1: واہ
0: ٹوٹے ہوئے دلوں کی دوا ملتی ہے
1: ہائے ہائے کیا کہنے
0: سنا تھا تیرے شہر سے وفا ملتی ہے
1: واہ
0: ٹوٹے ہوئے دلوں کی دوا ملتی ہے
1: واہ
0: بس یہی سن کے آئے تھے تیرے شہر
1: ہائے ہائے
0: بس یہی سن کے آئے تھے تیرے شہر مگر یہاں دل مگر یہاں دل لگانے کی بھی سزا ملتی
1: ہے کیا کہنے کڑے شہر گئے پاپے پہلے بھی کیا پہلے دسو کڑے شہر گئے ہو واہ کیا کہنے کیا کہنے واہ واہ واہ
0: جدوں دا یار پردیس گیا ہے بس دل دی ساڈی ویران رہ گئی مالی رات کے چمن اجاڑ کے تے کزاں ویکھ بلبل پریشان رہ
1: گئی واہ واہ کیا کہنی
0: سوچا کر کر خشک دماغ ہویا حرکت کر دیوں میری زبان رہ گئی غم عمران دے دے کے نسیم ٹر گئے
1: واہ جی واہ
0: غم عمران دے دے کے نسیم ٹر گئے فقط رون جوگی وہ کلی جان رہ گئی
1: بہت خوب بہت خوب
0: اکے پھر مور موارا پردیسی آوے مور موارا پردیسی آوے تیرے بعد ہن سجنا نہیں رہن ہوندا
1: واہ
0: پیرا وانگ سدائیاں اجران اندر نہ کوئی لفظ زبان تے کہن ہوندا
1: بہت خوب
0: تانے دین رقیب دے اٹھ نستا کڑی پالنا چین سنگ بین ہوندا آجا آجا نسیم ان پہنچ جلدی وہ اتنا عرصہ وچورا نہیں سہنی ہوندا
1: کیا کہنی بہت خوب بہت خوب
0: اکیا پھر سجنا پردیس وچ رہن والے اکیا سجنا پردیس وچ رہن والے سینا درد فراق تنگ تاریا ہی سانو بہر طوفان وچ روڑ کے تے نہ تساں ڈوبیا تے نہ تاریا ہی
1: ہائے ہائے ہائے واہ
0: نہ کو خط نہ کاغذ روان کیتا ہی ہسا گزریا جدوں وساریا ہی گلی گلی دیوانی نسیم پھردی ڈاڈا تیر جزائی نہ ماریا ہی
1: ہائے ہائے ہائے کیا کہنے
0: اکیا پھر خیر ہوئے وہ خیر ہوئے پردیسیاں دی
1: واہ
0: سکھی رہے انشاءاللہ دور جان والے
1: واہ
0: کی ہویا جے انہاں وسار دیتا سانو پل دے نہیں نکش جان آن والے
1: آئی ہائی ہائی بہت خوب بہت خوب
0: آخیا چیخا پرچاریا سونے نے چیخا عجت پرچاریا سونے نے ٹر گئے موڑ مخ دل پلان والے چگا ساڈا نسیم سوا کر کے جینے رہن سانو اگ لان والے
1: واہ چودھری صاحب من گیا
0: اکیا پھر وچ پردیس دے ایک یار میرا وچ پردیس دے ایک یار میرا روح اٹکی ہوئی ہے انتظار اس دی جد دڑکدا دید بن نین سرسن میرے لب دم دم پکار اس دی
1: ہائے ہائے ہائے واہ چودھری صاحب
0: رج کے تک لواں اکھیاں نال اس نو کچھ کہتا کچھ سنتا گفتار اس دی تلخی نظر دی مٹ نسیم جاسی پوسی لو لو مسلے بہار اس دی
1: واہ چودھری صاحب واہ من کے
0: اکھیا پھر دل برا یارا پردیسی آوے دل برا یارا پردیسی آوے روندا چم چم تیرے پیار وچ دل
1: واہ
0: اکھیا ریے دور پر دل نہ ریے دور پر دل سینا دور کریے رہنا چاہیے بس یار دا یار وچ دل
1: کیا کہنی کیا کہنی
0: دل برا یارا پردیسی آوے روندا چم چم تیرے پیار وچ دل ریے دور پر دل سینا دور کریے رہنا چاہیے بس یار دا یار وچ دل
1: بہت خوب
0: پیا پیا کردا بے قرار جیا دن رات رہندا پکار وچ دل جے نہ ہویا دیدار نسیم یا کر رہ سی تڑپدا وہ میرا مزار وچ دل
1: بہت خوب بہت خوب
0: आखिरी शेर आने ने के इशक दी शरा संग गुसल दे के इशक दी शरा संग गुसल दे के नंगा मुंह रखना पला पाया है ना आसी यार मेरा ते मुंह तक लैसी आसी यार मेरा मुंह तक लैसी मेरी वसीयत नु सजनो पलाया है ना
1: वाह चली सर
0: दर्द भरे आंसू दुलसन कफन उसे इस वास्ते असर छनकाया है ना जब तक आवे नसीम ना माई मेरा जब तक आवे नसीम ना माई मेरा एक कसम रब जी जनाजा उठाया है ना
1: आए हाय हाय क्या कहने चाहिए सर वाह
0: परवेज भाई
1: जी जी बिल्कुल नाम बड़ी मेहरबानी बड़ी शुक्रिया तुम आए हो कीमती वक्त दिता ने तो थैंक यू वेरी मेरे पास अल्फाज नहीं पापे मैं किस तरह शुक्रिया अदा करा पापे दिल है पता है कि चौधरी फरियाद साहब कितना प्यार करने कितनी खूबसूरती है चौधरी फरियाद साहब ने तो बड़ी मेहरबानी सर बहुत बहुत शुक्रिया अपना ख्याल रखें दुआ में याद रखें तो अल्लाह ताला हमेशा खुश रखे और शादाबाद रखे तो अपने सेहत का ख्याल रखे पापा ठीक है ना
2: बहन तुमने शादी पर दुल्हन का जेवर देखा था इतने प्यारे डिजाइन तो मैंने कहीं नहीं देखे पता नहीं कहां से बनवाया होगा इतना खूबसूरत सेट और चूड़ियां
3: मैं जानती हूं उन्होंने सारा जेवर सोफिया बहन की सोफी ज्वेलर्स से बनवाया है शादी में हर कोई जेवर की तारीफ कर रहा था
2: सोफी ज्वेलर्स वो कहां है
3: सोफी ज्वेलर्स 1192121 ओकलेन ब्रैडफोर्ड 9 टेलीफोन 01274056014 सोफी ज्वेलर्स
9: Looking for a quality home to rent?
10: Whether you need a 1, 2, or 3-bedroom apartment or house, rent direct from a trusted family landlord with over 53 years of experience.
9: Nirmal Second Group offers a wide range of fully furnished properties, many with private parking, across Bradford, Huddersfield and Wakefield. With flexible tenancy options and homes available now, finding your next home couldn't be easier. Call 01274 744462 or 077 900 35358. Nirmal Second Group. Quality homes from a landlord you can trust.
1: Right, welcome back, listener. और यहाँ पे हमारा साथ दे रहे अब्दुल कयूम साहब हमारा साथ दे रहे all the way from Frizing Hall से. अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु. जी हजूर.
11: वालेकुम सलाम वरहमतुल्लाहि वबरकातुहु.
1: माशाल्लाह माशाल्लाह बड़ी खुशी हुई है कि आपने हमें टाइम दिया.
11: भाई का क्या हाल है. माशाल्लाह प्रोग्राम तो बहुत जबरदस्त जा रहा है.
1: बहुत बहुत शुक्रिया.
11: तो मैंने सोचा कि मैं भी हाजिरी लगवा लूं सबकी तरह.
1: बड़ी मेहरबानी सर. तो बड़ी मेहरबानी. और मेरी तरफ से
11: मेरे पास जी
1: मेरी तरफ से और ये आपके लिए सर. जी हजूर.
11: ओए होए होए क्या बात है. प्रोटोकॉल
1: प्रोटोकॉल देना पड़ेगा. मेरे ग्राही ने साथे बैठे थे. हो साढ़े ग्राही ने नाल बैठे हो. क्या हाल है डियाला वाला ने. क्या क्या क्या कहने. वाह
11: ओ तो खैर चले गए. माशाल्लाह अपनी यादा छोड़ी दी.
1: अपनी यादा छोड़ के चले गए. माशाल्लाह अल्लाह रहम करे.
11: माशाल्लाह नहीं मेरा खैर मेरा मतलब कार चले गए.
1: कार चले गए. मतलब ये कार चले गए. अल्हम्दुलिल्लाह अल्लाह रहम. माशाल्लाह और निकला अल्लाह लंबी जिंदगी दे. आमीन.
11: सुनने वालों को जो इस वक्त घरों बाजारों दुकानों फैक्ट्रियों होटलों रेस्टोरेंटों खेतों में खिलियानों में इस पार उस पार जहाँ की भी ये खूबसूरत नशीरात सुनी जा रही है मैं सबकी खिदमत में सलाम अर्ज करता हूँ.
1: वालेकुम अस्सलाम.
11: हमेशा की तरह आपका प्रोग्राम बहुत जबरदस्त जा रहा है.
1: माशाल्लाह माशाल्लाह.
11: और मैंने सोचा कि मैं भी जाते जाते इस साल ये चलूँ आपके प्रोग्राम में. मैं इसी हफ्ते के दौरान मैं चला जाऊंगा पाकिस्तान में.
1: माशाल्लाह माशाल्लाह माशाल्लाह. कितने कितने
11: अभी तो अभी जी
1: कितने अरसे जा रहे हो.
11: तो पता नहीं जी उन अरसे ने कोई पता. उम्र काफी होगी.
1: अल्लाह रहम करे अल्लाह रहम करे. खैरी ले जाओ तो खैरी ले वापस आओ. खैरी ले जाओ जी.
11: तो एक गजल है और उसके बाद
1: जी
11: एक गीत भी है.
1: जी जी.
11: तो सबसे मैं पहले तमाम सुनने वालों जहाँ कहीं भी नहीं सुनी जाए सबको सलाम.
1: वालेकुम सलाम.
11: गजल है. हम जिनको चाहते थे वो प्यारे न मिल सके.
1: वाह.
11: हम जिनको चाहते थे वो प्यारे न मिल सके.
1: वाह.
11: हाँ दिल मिले जरूर सितारे न मिल सके।
1: हाय हाय हाय क्या कहने।
11: शुक्रिया जनाब, हम जिनको चाहते थे वो प्यारे न मिल सके।
1: वाह।
11: हाँ दिल मिले जरूर सितारे न मिल सके।
1: वाह।
11: एक दूसरे का साथ दिया दूर दूर तक।
1: हाँ हाँ।
11: लेकिन कभी नदी के किनारे
1: न मिल सके। वाह क्या कहने।
11: एक दूसरे का साथ दिया दूर दूर तक लेकिन नदी के किनारे न मिल सके।
1: वाह।
11: और बैठे रहे हम आस में ये नकद जान लिए।
1: वाह।
11: बैठे रहे हम आस में ये नकद जान लिए लेकिन उधर से साफ इशारे न मिल सके।
1: बहुत खूब।
11: लेकिन उधर सब तरफ से इशारे न मिल सके।
1: वाह।
11: वर्कआउट न हो
1: जाओ। कई बात नहीं आराम से। जी जी।
11: तो फिर अपने अपने समत हमें लौटना पड़ा।
1: आहा।
11: फिर अपने अपने समत हमें लौटना पड़ा। आपस में अपनी सोच के धारे न मिल सके। फिर अपने अपने समत हमें लौटना पड़ा। आपस में अपनी सोच के धारे न मिल सके। और यख बस्ता रात आपके ठिठरते हुए कटी। दिल के अलाव में भी शरारे न मिल सके।
1: बहुत खूब।
11: तो ये कहोगे गजल
1: जी।
11: अब एक गीत
1: जी जी